रविदास जी जिस धरती के ऊपर अपना ठिकाना करके बैठे थे, बनारस की वो धरती है। उस समय वर्ण बंध का पूरा प्रभाव है। वर्ण बंध के मुताबिक भगत रविदास जी महाराज उन्होंने कोई खर्च नहीं के शास्त्रां के दसे हुए कर्म कर, उन्होंने कोई खर्च नहीं वो तीर्थ स्नान कर। पर एक गल बड़ी स्पष्ट है कि उन्होंने तीर्थ से जाने की लोड़, क्योंकि उन्होंने अंदर खुद ही तीर्थ बन चुका। वैसे तीर्थ के अगली अर्थों के पवित्र उन्होंने खुद अंदर तीर्थ बन चुका। पर भाई साहब ने कोई इशारा किया, भाई गुरदास साहब ने, वो कहते सच ये कि बण भावे लोग बखावा कर विरोधी हैं, पर अंतर खाते उन्हों की आत्मा मानती है कि असि ब्रह्म दिया गल करने से भगत रविदास साहब ब्रह्म प्राप्त कर चुके। वो बण विरोध करते हैं पर अंदरों अंदरों आके मिलते हैं। इस तरह का समाज है, तुम बहुत देखोगे कि बाहरों विरोध कर रहे होंगे क्योंकि समाज भी जीना है, पर अंदर खाते और सरकार सब कुछ जा रहे होते हैं। इस करके भाई साहब ने कहा कि जिन्हों लोग चमार कहते हैं वो सारी दुनिया नाम प्रगट हो गया, जेडे लोग वेद पढ़ते सन ग्रंथ पढ़ते सन वो ब्रह्म की विद्या भगत रविदास साहब को लैन वास्ते होते हैं। हालांकि उन्होंने तो वेद भी नहीं पढ़े। पवित्र रचना कर भाई साहब जी के भगत भगत जग बजिया चौ चक्कर कमरे का भाई गुरदास साहब जी पौधी कहते जो जमान की देखने को चार गुरदा चुकी जय जयकार हो भगत भगत जग बजिया चौ चक्कर कमरे का पाना गंदा राह रस्ते बैठा जुतियां बन पुला धर्म को होर समेटा उन्होंने कुल का जरा धर्म है मरे को ढोल पशु समेटने और मरे को पशुओं का चमड़ा उतार रहे हैं। भगत भगत जग बजिया चौ चक्कर के चमड़े का पाना गंदा रात पुला धर्म को ढोल समेटा अगे जौकर मेरे चीतरे चीरा नाल अमोल समेटा चीतरे का अर्थ आप कपड़ा कर वैसे चीतरे का अर्थ हूं पांडा पुराना जगह कहते जिन्हें मानो कि एक पुराना से मैला कपड़ा जरा थां थां तो छिंजा है तो उस मैले कपड़े से कोई करोड़ रुपये का कीमती हीरा बन दे। याद रखो मैला कपड़ा है पुराना कपड़ा है पर हीरा मैले कपड़े की ढोले से ताकि कीमत उतनी है। एक लक्ष्य के भगत रविदास कर्म चमड़े ना करते रहने बस्ती लोग अखौती उन्होंने शोधर कह रहे हैं पर सच ये उन्होंने ऐसा नाम का रूहानियत का हीरा है कि मेरे कपड़िया क्या गुजर की चमका बन गया है क्योंकि हीरे की कीमत कपड़े मेरे संबंधन में करनी है। कह रहे हैं भाई साहब कह रहे हैं जोकल मेरे किसले हीरा लाल अमोल पलेटा अभी वो कहते क्यों वरना उपदेश का ज्ञान ज्ञान कर भगत सकेगा वो चाहे वरना के लोगों को उपदेश दे रहे हैं। भगत को जो कोई कर्म का भी ब्राह्मण क्योंकि विधान तेज गल् बड़ी प्रचलित एक ज्ञान दूसरी उपासना तीसरा कर्म का कर्मकांड को अध्याय कर्मकांड का अर्थ अध्याय चैप्टर देखो हर धर्म के अंदर कर्मकांड मेरी बेटी ध्यान में सुनने को जब कर्मकांड कर्म वाला अध्याय एक कर्मकांड दूसरी उपासना तीसरा ज्ञान जिन्हों कहिए ज्ञान उपासना से कर्मकांड इस कर्मकांड का अंदर जो वो कर्म नहीं करेगा वो उपासना में जाएगा जे वो उपासना में नहीं जाएगा तो वो अंदर का ज्ञान किन्नू विघन शब्द अंदर ना करेगा। कर्म कांड का अर्थ जिंदगी का वो अध्याय जो इंसान केवल धर्म कमाण का कर्म कर रहा है। आप देखते हैं अमृत वेले उठने की एक कर्म नहीं इनू ब्राह्मण कर्मकांड का अर्थ क्योंकि अभी कर्म कांड के अर्थ नहीं समझ सके अभी अक्षरों की गहराई भी जानती था केवल मैं कह दिता अगले ने सुन लिया अगले ने अगे कह दिता
ਅਤੇ ਸਾਡੇ ਵਿੱਚ ਆਪ ਖੁਦ ਬਹੁਤ ਕਰ ਸੋਚਦੇ ਖਿਮਾ ਕਰੇ। ਹੁਣ ਕਰਮ ਦੇ ਕਾਨੂੰਨਾਂ ਦਰ ਤੇ ਚੈਪਟਰ ਅਧਿਆਇ ਕਰਮ ਦਰ ਤੇ ਕੀਤੇ ਹੁਕਮ ਕਰਮ ਕੰਮ ਜ਼ਿੰਦਗੀ ਦਾ ਇੱਕ ਅਧਿਆਇ ਹੈ, ਪਰ ਉਹਦੀ ਗੱਲ ਵੱਖਰੀ ਕੀਤੀ ਕਿ ਕਰਮ ਕਾਂਡ ਜਦੋਂ ਧਰਮ ਦੇ ਨਾਮ ਤੇ ਵਿਖਾਵਾ ਬਣ ਕੇ ਰਹਿ ਜਾਏ ਤਾਂ ਕੇਵਲ ਕਰਮ ਕਾਂਡ ਨੂੰ ਉਸ ਕਰਮ ਦੇ ਅਧਿਆਇ ਨੂੰ ਸਵੀਕਾਰ ਨਹੀਂ ਕੀਤਾ ਜਾਂਦਾ। ਕਰਮ ਅੰਦਰ ਦੀ ਉਪਾਸਨਾ ਵੀ ਹੈ, ਉਪਾਸਨਾ ਅੰਦਰ ਦੇ ਗਿਆਨ ਵੀ ਹੈ, ਤੇ ਜੇ ਬੰਦਾ ਉਪਾਸਨਾ ਨਹੀਂ ਕਰ ਰਿਹਾ ਅਸਲੀਅਤ ਨਾਲ ਉਹ ਸਾਧਨਾ ਸਾਧ ਨਹੀਂ ਰਿਹਾ ਤੇ ਲੋਕਾਂ ਨੂੰ ਪ੍ਰਭਾਵਿਤ ਕਰਨ ਲਈ ਧਰਮੀ ਬਣਿਆ ਬੈਠਾ ਹੈ, ਤਾਂ ਕੇਵਲ ਕੁਝ ਕਰਮ ਕਾਂਡ ਨੂੰ ਦੂਰ ਨੂੰ ਸਵੀਕਾਰ ਨਹੀਂ ਕੀਤਾ। ਮੈਂ ਗਾਂਧੀ ਚੋਂ ਕੁਝ ਬੇਨਤੀਆਂ ਕਰਨੀਆਂ ਨੇ ਆਪ ਜੀ ਨਾਲ ਤੇ ਖੁੱਲ੍ਹੇ ਦਿਲ ਨਾਲ। ਧੰਨ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਦੀ ਬਾਣੀ ਨੂੰ ਹੁਣ ਅੰਮ੍ਰਿਤ ਵੇਲੇ ਉੱਠਦੇ ਹਾਂ, ਸਾਡਾ ਇੱਕ ਕਰਮ ਹੈ। ਅਸੀਂ ਨਿਰਦਨ ਕਰਦੇ ਹਾਂ, ਸਾਡਾ ਇੱਕ ਕਰਮ ਹੈ। ਨਿਰਦ ਕਰਮ ਕਹਿ ਲਓ ਜਾਂ ਨਿਰਦ ਨੇਮ ਕਹਿ ਲਓ, ਅਸੀਂ ਰਹਿ ਰਾਜ ਪੈਰ ਦਾ ਪਾਠ ਕਰਦੇ ਹਾਂ, ਸਾਡਾ ਇੱਕ ਕਰਮ ਹੈ। ਅਸੀਂ ਛੋਲਾ ਪੈਰ ਦਾ ਪਾਠ ਕਰਦੇ ਹਾਂ, ਸਾਡਾ ਕਰਮ ਹੈ। ਅਸੀਂ ਗੁਰਬਾਣੀ ਦਾ ਪਾਠ ਕਰਦੇ ਹਾਂ, ਸਾਡਾ ਕਰਮ ਹੈ। ਸੱਚ ਇਹ ਵੀ ਇੱਕ ਕਰਮ ਕਾਂਡ ਹੈ। ਇਹ ਸਾਡੀ ਜ਼ਿੰਦਗੀ ਦਾ ਉਹ ਅਧਿਆਇ ਹੈ ਜਦੋਂ ਅਸੀਂ ਰੂਹਾਨੀਅਤ ਦਾ ਕਰਮ ਕਰ ਰਹੇ ਹਾਂ। ਇਸੇ ਕਰਮ ਨੇ ਸਾਨੂੰ ਉਪਾਸਨਾ ਵਿੱਚ ਜਾਣਾ, ਇਸ ਤੋਂ ਅੱਗੇ ਚੱਲਣਾ ਹੈ, ਉਸ ਤੋਂ ਅੰਦਰੋਂ ਅੰਦਰ ਗਿਆਨ ਪੈਦਾ ਹੋਣਾ ਹੈ। ਪਰ ਜਦੋਂ ਕੇਵਲ ਕਰਮ ਕਾਂਡ ਰੋਟੀ ਦਾ ਸਾਧ ਬਣ ਜਾਏ, ਕਰਮ ਕਾਂਡ ਸਿਰਫ ਬਾਹਰ ਦਾ ਵਿਖਾਵਾ ਬਣ ਜਾਏ, ਕਰਮ ਕਾਂਡ ਲੋਕਾਂ ਨੂੰ ਲੁੱਟਣ ਦਾ ਤਰੀਕਾ ਬਣ ਜਾਏ, ਮੇਰੇ ਗੁਰੂ ਨੇ ਇਹ ਕੋਈ ਕਰਮ ਕਾਂਡ ਨੂੰ ਬਿਲਕੁਲ ਸਵੀਕਾਰ ਨਹੀਂ ਕੀਤਾ, ਭਾਵੇਂ ਉਹ ਬਨਾਰਸ ਦੇ ਤੀਰਥ ਹੋਵੇ ਤੇ ਭਾਵੇਂ ਗੁਰਦੁਆਰੇ ਦੇ ਅੰਦਰ ਹੋਵੇ। ਮੈਂ ਤਾਂ ਥੋੜੀ ਜਿਹੀ ਖੁੱਲ ਕੇ ਦੇਖਦੀ ਤਾਂ ਮੈਂ ਚੱਲ ਗਿਆ ਅੱਜ ਗੁਰਬਾਣੀ ਦੀ ਰੋਸ਼ਨੀ ਦੇਖੀ। ਇਹ ਨਹੀਂ ਕਿ ਮੈਂ ਆਪਣੇ ਆਪ ਨੂੰ ਬੰਦ ਕਰਕੇ ਕੁਝ ਕੰਮ ਕਰ, ਹੁਣ ਉੱਥੇ ਉਹ ਕਰਮ ਕੰਮ ਕੀਤੇ ਜਾਂਦੇ। ਪਰ ਅੰਤਰ ਕਿਸੇ ਨੂੰ ਦੱਸੋ ਬਾਹਰ ਕਿਵੇਂ ਹੋਵੇ, ਪਖੰਡ ਕਰ ਰਹੇ ਦੱਸੋਗੇ, ਕਿਉਂਕਿ ਕਬੀਰ ਸਾਹਿਬ ਨੇ ਖੁੱਲ ਗਿਆ ਕਹਿ ਲੈਂਦੇ ਪੰਡੀਆ ਕਮਲ ਸੁਮਾ ਸੁਮ ਲਾ ਕੇ ਤੇ ਅਗਲੀ ਤੁਕ ਤੁਸੀਂ ਪੜ੍ਹਿਓ, ਉਹ ਪੜ੍ਹਦਾ ਵੇਦ ਕਹਿ, ਪੜ੍ਹਦਾ ਕੁਰਾਨ ਕਹਿ, ਗੈਤਰੀ ਮੰਤਰ ਜਪਦਾ ਹੈ, ਜੰਗੂ ਪਾਈ ਪੈਂਦਾ, ਉਹ ਗੰਗਾ ਦੇ ਕਿਨਾਰੇ ਇਸ਼ਨਾਨ ਕਰਦਾ, ਉਹਦੇ ਧਰਮ ਮੁਤਾਬਕ ਸਾਰੇ ਕਰਮ ਚੰਗੇ ਨੇ। ਤੇ ਕਬੀਰ ਕਹਿੰਦਾ ਤੇ ਭੈੜੀ ਮੰਗ ਪਿੱਛੇ ਲੱਗ ਗਏ, ਆਪ ਤੇ ਡੁੱਬੇਗਾ ਤੇਰਾ ਪਰਿਵਾਰ ਵੀ ਡੁੱਬੇ। ਹੁਣ ਉਹਦੇ ਲਈ ਫਿਕਰ ਨਹੀਂ ਕੀਤਾ ਵੀ ਪੰਡਿਤ ਕਿਤੇ ਗਰਾਸ ਵੀ ਨਹੀਂ ਜਾਂਦਾ, ਪੰਡਿਤ ਕਿਤੇ ਜੁਆ ਕਹਿ ਵੀ ਜਾਂਦਾ। ਤੁਸੀਂ ਡਬਲ ਧਿਆਨ ਪੜੋ, ਪੰਡਿਆ ਕਮਲ ਕੁਮਾਰ ਤੋਂ ਲਾ ਕੇ ਬੁੱਢੋ ਕੇ ਪਰਿਵਾਰ ਸੰਗਤ ਨੂੰ ਰਾਮ ਨਾਲ ਜਪੋ ਅਭਾਗੇ। ਅੱਗੇ ਕਰਮ ਕਾਂਡ ਜਦੋਂ ਰੁਕਾਵੇ ਦਾ ਬਣ ਗਿਆ, ਕਹਿਣ ਲੱਗੇ ਵੇਦ ਪੁਰਾਣ ਪੜ੍ਹੇ ਤਾਂ ਕਿਆ ਗੁਣ, ਗੁਰ ਦਰ ਤੇ ਪਰਸ ਦਾ ਤੂੰ ਵੇਦ ਪੜ੍ਹੇ ਤੂੰ ਪੁਰਾਣ ਪੜ੍ਹੇ, ਪਰ ਇਹਨਾਂ ਦਾ ਲਾਭ ਕੀ, ਵੇਦ ਪੁਰਾਣ ਪੜ੍ਹੇ ਤਾਂ ਕਿਆ ਗੁਣ, ਹਰ ਚੰਦਰ ਜਦ ਭਾਵਾਂ ਜਿਵੇਂ ਕਦੇ ਉੱਤੇ ਕਿਸੇ ਨੇ ਕੀਮਤੀ ਚੰਦਰ ਲਾ ਦਿੱਤਾ ਤੇ ਕਹਿਣ ਲੱਗਦਾ ਕਦੇ ਅੱਜ ਦੇ ਰਿਸ਼ਤੇ ਕਿੰਨੀ ਕੀਮਤੀ ਹੈ ਤੇਰੇ ਉੱਤੇ ਲੱਖਾਂ ਰੁਪਏ ਦਾ ਚੰਦਨ। ਸੱਚ ਇਹ ਜਗ੍ਹਾ ਕਹਿੰਦਾ ਮੇਰੇ ਲਈ ਚੰਦਨ ਦੀ ਕੋਈ ਅਹਿਮੀਅਤ ਨਹੀਂ, ਭਾਵੇਂ ਤੁਸੀਂ ਚੰਦਨ ਲਾ ਦਿਓ ਤੇ ਭਾਵੇਂ ਮਿੱਟੀ ਲਾ ਦਿਓ, ਮੇਰੇ ਵਾਸਤੇ ਕੇਵਲ ਬਾਹਰ ਮੇਰੀ ਬੇਨਤੀ ਸਮਝੀ। ਜੇ ਕੇਵਲ ਬਾਣੀ ਪੋਥੀਆਂ ਕੀਰਤਨ ਕਥਾ ਸਿਰਫ ਸਾਡਾ ਇੱਕ ਭਾਰ ਬਣ ਕੇ ਰਹਿ ਜਾਏ, ਪੇਟ ਦਾ ਸੱਤ ਬਣ ਕੇ ਰਹਿ ਜਾਏ ਤੇ ਸੱਚ ਇਹ ਜੋ ਪੰਡਿਤ ਨੂੰ ਕਿਹਾ ਉਹ ਸਾਡੇ ਉੱਤੇ ਲਾ ਦੂੰਗਾ। ਵੇਦ ਪੁਰਾਣ ਪੜ੍ਹੇ ਦਾ ਕਿਆ ਹਰ ਚੰਦਰ ਜਗ ਭਾਰਾ ਰਾਮ ਨਾਮ ਦੀ ਗਰਮੀ ਗਰਮੀ ਕਹਿ ਕੇ ਪੁੱਤਰ ਸਾਰਾ ਕਿਵੇਂ ਦਸ ਪਾਰ ਕਿਵੇਂ ਮਿਲੇ, ਕਬੀਰ ਸਾਹਿਬ ਕਹਿੰਦੇ ਕਿਵੇਂ ਪਾਰ ਹੋ। ਥੋੜੀ ਜਿਹੀ ਮੈਂ ਬੇਨਤੀ ਕਰੀ ਕਿ ਰਹਿਰਾਜ ਸਾਹਿਬ ਦਾ ਪਾਠ ਕਰਨੀ ਤੇ ਜਦੋਂ ਗੁਰਦੇਵ ਦਾ ਚੌਕੀ ਸਾਹਿਬ ਤੋਂ ਪਹਿਲਾਂ ਸ਼ਬਦ ਪੜ੍ਹਨੀ ਕਿ ਭਾਈ ਪ੍ਰਾਪਤ ਮਾਨਸ ਦੇ ਬੁਰੀਆਂ ਮੈਂ ਉਸ ਰਾਹ ਦੀ ਦੁੱਖ ਤੋਂ ਲੜੀ ਲੱਗੀ ਸੀ, ਕਿਵੇਂ ਪਾਰ ਹੋਏਗਾ। ਭਾਈ ਪ੍ਰਾਪਤ ਮਾਨਸ ਦੇ ਬੁਰੀਆਂ ਗੋਬਿੰਦ ਮਿਲਣ ਦੀ ਇਹ ਤੇਰੀ ਬੜੀਆਂ, ਅਵਰ ਕਾਜ ਮੇਰਾ ਕਿਤਾ ਨਾ ਕਾਮ, ਮੇਰੇ ਸਾਥ ਸੰਗਤ ਭਾਸ਼ੇ ਕੇਵਲ ਨਾ ਅਗਲੀ ਟੋਕੀ ਸਰਨ ਜਾਮ ਲਾਗ। ਮਹਾਰਾਜ ਭਗਤ ਰਾਮ ਕਹਿੰਦੇ ਪਾਰ ਕੈਸੇ ਪਾਰੇ ਹੋ ਰਹੇ, ਗੁਰੂ ਅਰਜਨ ਸਾਹਿਬ ਕਹਿੰਦੇ ਐਸੇ ਪਾਰ ਹੋਵਾਂ। ਸਰਨ ਜਾਮ ਦਾ ਤੁਹਾਡਾ ਉਦਮ ਕਰਨਾ, ਪੁਰਕਾਰਤ ਕਰਨਾ, ਕਿਸੇ ਕੰਮ ਲਈ ਤੁਰ ਪੈਣਾ, ਸਰਨ ਜਾਮ ਲਾਗ ਤੂੰ ਬੜੇ ਉਦਮ ਕਰਨੇ, ਬੜੇ ਕੰਮ ਕੀਤੇ, ਪਰ ਇਹ ਕੰਮ ਕਰੋ ਭਲੇ ਬੰਦਿਆ, ਇਸ ਭਲ ਸਾਗਰ ਨੂੰ ਤਰਨ ਬਾਰੇ ਕੋਈ ਸੋਚ। ਦੇਖੋ ਆਮਰ ਬੰਦਾ ਸਾਰੇ ਕਰਦੇ, ਗੁਰੂ ਸਾਹਿਬ ਸ਼ਲੋਕ ਹੈ ਕਿ ਆਮਰ ਸਭ ਕਰਦਾ ਫਿਰੇ ਆਹ ਇੱਕ ਨਾ ਹੋਵੇ, ਨਾਨਕ ਜਿੱਤ ਆਮਰ ਜਗ ਉਤਰੇ ਬਿਰਲਾ ਬੁੱਝੇ ਕੋਈ। ਇਹ ਜਦੋਂ ਆਮਰ ਸ਼ਬਦ ਪੜ੍ਹਦੇ ਬੜੇ ਕਮਾਲ ਦੀ ਇਹ ਸਭ ਨੂੰ ਇੱਥੇ ਰਮਜ ਰੱਖੀ,
پہلا جناب آپ شبد کے پہلے تم کرنا آپ کے دعوے مبتلا کیونکہ وہ بچے آج سب کر دعوے تو اپنی زندگی کا ہر کام کیتا اپنے فرض ادا کیتے آج ایک نہ ہوئے اونکڑ لگے ایک آج جہاں بھارت ساگر کو چلتا سی وہ تو کیتے نہیں ساری زندگی کے کام کر رہا ہے پر پیارے کیول شریر کی کسی آتما واسطے کا کام کیتے آج سب کرتا پھر ہے آج ایک نہ ہوئے نانک جت آج جگ اترے ایک رل سے آئی آج جس کام رائی جس کام رائی بھارت ساگر کرایا جانا ہے برلا ہو جائے کوئی کسی تمے کام کو پتا لگتا ہے کہ پار کیسے پائے ہو گئے کسی پار میں سنت ورجن صاحب کہ سنت جان لان وہ جس قدر کی دلائی جائے سنت جان لان بھجن ترن کہ اس بھارت ساگر کو ترن کا قدم کر جن برتھا جان رب مایا کہ تیری زندگی دنیا میں مایا کے پری جگ گئی اور میں جو بےتی کرنی چاہوں اس لیے ارداس کر نے کیا کہ بہت دھرم ضروری ہے کرتا دیتا ہے سب لوگ نروپیے کا اپنا نروپن کرنا ملنا کرنا کہ بڑے طرح کے دھرم کا ملنا کیتا جائے کہ جب دیکھتے ہیں لوگ اپنے اپنے دھرم کے مطابق وہ کرم بھی کری جا رہے پر اتنے سال کرم کرنے کے باوجود دھرم سمان والا بندہ کرم کیوں جانا وہ اندروں کیوں سنجیا ہوا سچ یہ دھرم سے کرم کرتا پہ ہے پر جس منزل کو بیٹھ کے کرم کیتے جانے سن اس منزل کا لوگ لکھا پہ اس منزل سے پہنچ نہیں رہا کیوں میں بےنتی کرا کہ نیل پتھر سن دس ہے کہ اس منزل سے پہنچنا کتنی دور ہے وہ مائل دس ہے کلو میٹر دس ہے پر جیسے بندہ نیل پتھر کو پہنچ کے جبکہ پانے رات ہاتھ پکڑ کے گئے اتنے بھی دور چاہے ساری زندگی نیل پتھر پکڑ کے بیٹھے رہیے منزل نہیں ملے گی نیل پتھر اشارہ ہے کہ اگے توڑ سچ یہ دھرم کے کرم کانڈ لوگوں نے نیل پتھر پکڑے نے اندروں تک دیتی جرم والوں کو گزار میں دار کی دھیان کرتا ہوں ہوں جا دھرم سب ہے یہ ارتھ دھارن کرم کہڑے کہڑے کرم روپے گئے ایک میں اچھی ارد کرا گا اس میں سب چیز اتنا خیال ہے سارے خبر کی ویاخیا بہت دھرم ضروری ہے کرتا جس میں سب ہوئے کہ سارا وہ جائے وہ اس بدی ہے سوچ راؤ گرو ارجن دیو جی دیکھو اتنے دو راؤ دیا دکان سنسو کی کئی راؤ کی لوگوں کو پڑھنے ہر ایک پدے نال لوگوں لانا پڑے ان کی دل نہ جائے धर्म की गल की हजूर ने बचत किया पाप पढ़ो और देश की जा रहे नियमन कोई हजम साथ है इस गल शुरू की करनी हजूर किसी बंदा पाठ नहीं कर रहा वो वेदा का पाठ कर दे शास्त्रा का पाठ कर दे हूं आसान पाठ करने एक नैगेटिव अप्रोच ना मेरे समझियो पाठ करना बहुत जरूरी है کیونکہ بندہ بانی پڑھے پرب کی بندگی کرے پر جب ساری زندگی پانچ کری جا رہی ہے پانچ کری جا رہی ہے پر اتنا کچھ کرنے کے باوجود وہ اندر کوئی تبدیلی نہیں تو مہاراج کہ کچھ دھرم کا ملنا کر کے دیکھ ایسے سال ہو کر پاٹ کر رہے ہیں کہ اپنے اندر بھی توڑیا پاٹ پڑھو اور وید بچارے ویدا بھی وچار کی کتھا بھی کی دن رات انہوں نے سلوک لوگوں نے سنا مہاراج جن کرنی راہو جی لوگ پیارے ایک بل ملنا چاہیے پانچ کرو اور ویل بچارے نیبر کوئی اندم جو بھی ہمارے کرم کی تھے نبری کرو نیبر کوئی اندم ساتھ پانچ جنا سے پانچ نہ سمجھے ہو ہاں تو سمجھنے والی ہے پانچ کتنا پر کتنی کام کی واسنا رکھتی کروڑ نے پیدا کر دیتا کہ خاندان نے تیرا ساتھ کر دیتا کہ تیرے اندر لال سے تمی کی زندگی کوئی مری جی نہیں مری تو لوگوں کہتے میں اتنا پاٹ کرنا میں اتنا بڑا دیر پاٹ کی میری بیٹی میں پھر کما کر تو منگا کرتا اندر کی میں کو نہیں گئی پانی کو دیر پاٹ کر کے ہنکار کریں گے پانی کو گرو گرتھ پاٹ کر کے انکار میں کوئی کو
पांच बड़े पर भेद विचारों युवक हुए हम खाते पंच जना तो सामता चुनके आज बोल आज एक कर्म प्राण से दो हम बाहर आ गए अब अंग बुद्ध बांधे अगे गुरु अर्जुन सर जी ने प्यारे तो मेरे प्यारे जी इस जिंदगी को शांत प्यारे इन दिन मिलना चाहिए मैं किए कर्म अलेगा हर पर वो स्वामी के द्वारा भेजे बुद्ध भूमिका में मालक से चलना किसे करना एक कह लगा मालक तू मेरे समाप्त दे बड़े कर्म कर करके देखे हर पर वो स्वामी के द्वारा भेजे बुद्ध भूमिका प्रभाव अगे शुरू तक मौन भयो करपाती रहो नगर पेयो बनवाही तर तीर्थ सब धरती पर मिलो दुख का सुख है ना ही किल बिन मिल न जाए क्योंकि राहो की टोटू हर सुख न लाना के लिए अर्थ बच मन कामना तीर्थ जय बच्चे की अर्थ करी जाए मौन भयो चुप धारण कर ली मैं गुरु गोबिंद सिंह जी की रचना भी चुप तो अनुष्ठान करनी क्योंकि अपनी पंथ की जो रवायत है जो सारी ट्रेडिशन है जो सारी मर्यादा है ठीक है मैं स्पष्ट जो शब्द स्टेज को कह दिया सानू बहुत कुछ सुनना पैदा है गाली गलोई तक सुनना पैदा है पर मैं बेनती कर सानू जो मर्जी कह लो पर करनी वाले ने दिते हुए रसूलों से पहले मत जो शास्त्रों ने सानू दा दी और इस तो बेनतियां कर एक बोली क्या मौन भयो चुप कर गया बंदा कहता सब बोलना नहीं उन वैसे चुप करना बड़ी चंगी गल क्योंकि परमात्मा ने जीव एक वित्तीय काम दो दिते रब ने क्या बंदे पहला बोलने की जांच नहीं होनी चाहिए बंदे पहला सुन की जांच होनी चाहिए कभी जानता बच्चा बोलता नहीं जानता सिर्फ सुनता सुन तो बारे में बोलना होंगे मगर कहने सुन के ही बोले तो समझ पाएगी इसे करके परमात्मा से बोलना चाहना से पहला सुन की जांच दे समझ मिले किस सुनिया कही है यह भी क्या चाहते हैं सर बोलू आपको किस सुनिया कही है मेरा मन मस्त कर रही है सब सुनने से क्या कि जब तक दुनिया रही है नानक किस सुनिए किस कही है कुछ सुन सचे सुनना सब तो मुश्किल जी असं दो घंटे बोल सकते हैं बिंदी करा सुन वाला वो चरणा नमस्कार क्योंकि सुन सकता है केवल विराम कभी कभी देखो स्रोते ठहराव रोड मिलेगा वक्ता बड़ी चंकी सुन के ही जगह देगा कभी ध्यान रखो वक्ते अंदर खेल पैदा हो जाती क्योंकि उन्होंने बोलने की आदत है उन सुन की आदत नहीं गुरबाणी ने सब तो बस जोर दिता कि तू सुन मैं अर्ज करा चुप रहना बड़ी चंकी गल है पर दो तरह की चुप जे एक चुप है सिमरन वाली एक चुप है अंदर की कमजोर जिस शब्द वाली चुप है उन्होंने प्रवान नहीं किया फलाना बंदा बोलता नहीं पर डूंगा बड़ा दे और डूंगे बड़े का मतलब है बोलता नहीं पर अंदर सब कुछ करी जाता है यह कुछ कप्त वाली चुप को प्रवान नहीं किया चुप जरूर प्रवान की थी कि वाहगुरु गुरु शब्द है तेरे को प्याला चुप चुप तू चुप करके अंदर मैं बेनती करा कि देखो हजूर ने क्या मौन भयो शांत ने क्या तू मोनी भर चुप कर लिए कर पाती रहो ते अंदर मैं प्रशादा छकना ते भांडा भी ना वरता मैं हाथ उसे प्रशादा छकना कर पाती कर करते बस हाथ को बर्तन बना लिया और उसके रंग के प्रशादा दाल सब्जी भाजी रखी खा लिया ते ना तो बेचना कह दिता छो जी आप पैना है भांडिया भूडिया और जे तू बाकी ने बनाया कर चंकी तो जे दूजिया से दस लिया मैं थोड़े तो विशेष हाँ मैं बर्तन नहीं बरता मेरा गुरु कहता है कर्म कांड बन गए दिखावे बताई दूसरे मौन भरो कर पाती रहो नगर फिर बनवाही तम से बस्तर नहीं पाना कहना मैं तो नगर लेना कपड़े काले पाने रब ने नगर पैदा किया महाराज ने नगर फिर बनवाही तक तीर्थ सब धरती पर तीर्थों के किनारे से गया
सारी धरती नंगे पैर घूमया तक तीर सब धरती घूम दुखदा छुटका नानी चुप भी कर गया रोटी भी खाते खान लग गया तीर्थां ते जाके बैठ भी गया ते महाराज कहने हरानगी की गल इन्ने साल जाण तो बाद अंदर वाली दुखदा फिर भी दुपांती जा अगे महाराज कहते मन कामना तीर्थ जय बसे अपने मन दिया इच्छावां पूरियां कर बंदे ने तीर्थ उत्ते विवाद कर लिया अगे मैं थोड़ी डिटेल का अर्थ करा मन कामना तीर्थ जय बसो सिर कर वापस चढ़ाए शास्त्र ये कहता है कि अपना सब कुछ दान करके तू अपने आप को आरे में चिरवा लै तेरे स्वर्ग मिलेगा मारे कहते मन की कामना की तीर्थ से जाके दोष पूरे करवा लै शरीर में तो दो हिस्से हो गया पर मन की मैल का बिल नहीं हो गया मन कामना तीर्थ जय बसो सिर कर वापस चढ़ाए मन की मैल ना उतरे एक जेल अब जतन कराए लखा जतन करे अगे महाराज कहते कन कामनी हैवर हैवर बहुत दान का तारा अन वस्त्र उम्र अर्द नहीं मिली है पर द्वार सतगुरु कहते देखो एक कन कामनी कर के दिल कीते सोना चांदी इस्त्री सब कुछ दान दिता हाथी घोड़े दान दिते सब कुछ दान देने के बावजूद भी महाराज कहते परमात्मा का दर फिर भी है यदा एक कारण है पुजारी बैठा हुआ तीरथ है वो अपने पेट की भोगी लोगों को पुराए पाई जाता गुरु ग्रंथ साहिब एक वचन होता है यह ना समझो मैं तीर्थों के विरोध में कोई शब्द कह रहा जो अब प्रकरण आया मैं शब्द करने पैने के विचार हूं तीर्थ से बैठा पुजारी की जा कर अपने यजमान ने वही खाते बना उन्होंने भट बइया भी किया जाता उन्होंने बइया जब यजमान होंगे बहुत घट पूछा जाता है तू पैसा किए कमा के लिया सचे मैं चाहना कि आप नहीं पूछते बाबे नानक ने पूछा भूमिए चौल में रोटी का खान लगा पर दस किरत केड़ी करना मधु भादुर ने पूछा दस किरत केड़ी करना वो कहते हैं मैं पैसे लेके आया ये गुरु ग्रंथ साहब दिन दुकान से पुजारी कहता कोई गल नहीं तू गंगा मैया दान कर ब्राह्मण का दान सब तो श्रोमणी है तू दान कर तेरे पाप खंडन लिया पिछली रसीद फेर दी जिन्हें तेरे पाप पिछले तो सारे डर गए हूं रुपये वाला बंदा खुश हो जाता बाकी गल बन गई जो कहता हूं बई खाता साहब हूं नवे सिरे डूबा तन गुरु ग्रंथ साहब ने दुखा गई कहने लगे पाप कर पंचा के बस रहे पंचा विकारा के जीवों के पाप कर ते जे तू पुछे तू पाप करने कहता कोई नहीं अभी किसों के मेरे से मैं इनाम ला रहा मैं किसी दिन उसे लंगर ला के आया मैं तो गरीबा कंबल भी बन के आया कि तेरे को रब इस तरह नहीं पीज ला महाराज कह रहे कि पाप करे पंचा के बदले तीर्थ नारे कहे कबूतरे बहुत कमाना होए नसन ऐ संकार हो गया क्योंकि पुजारी ने मोर ला दी तेरे बाप बहुत कमाना होए नसन की जामपुर बांध भरे पुजारी नहीं तेरे दरबारना मेरी बेटी सारी सबजानी सतगुरु ने होर भी वचन किए कहने बंदा तीर्थ से जाता है दो चीजा के अंदर भी तीर्थ तो जान के भी दाखिल नहीं छुटे महाराज कहते एक अंदर का खोज दूजे के अंदर बेचो गुरु नानक साहब का पवित्र श्लोक है कि नाहन चले तीर की मन खोटे तन चोर मन खोटे तन चोर तन के बिच चोर काम क्रोध लोभ मोह अहंकार इस देश अंदर पंच चोर बस तीर से स्नान कर दिया उठ गए ना तो जी काम की मुक्ति मुक्ति ना चोर की मुक्ति ना ये अंदर का अहंकार उठा सारे चोर अंदर ने ते मन की खोट गए नामन चलने तीर की मन खोट है कमचोर एक हो लगती नाभियां दो पाए करिए होर कह लगे गा रहा कि बाहर धूती तुंबड़ी अंदर बिच नकोर जे तुम लोगी तुंबड़ी को बाहर जिन्ना मर्जी धोई दो पर कट्टो के अंदर की कर्तव्य की जानी महाराज कहने ऐसा नहीं गल रविदास साहब ने कहा सच गुरु ग्रंथ साहब किसी महापुरुष की बात पढ़ कबीर साहब को पढ़ो
وہ کہتے ہیں کبیر جہاں بچن ہے نامن کو تیرت کہیں گوڑی کا من گورا رے اس نام واسطے بڑے تیرت مل جائیں گے ہندوستان میں تھا اکثر تیرت نامن کو تیرت کہیں من گورا رے پوجن کو گو دو دے کو کبھی چوٹن نہیں من گورا رے چوٹن کر کے بلے نے گل بڑی کری تھی کلی تیرت کی گل نہیں ایک کسی گھر اسی بنا کے تعبیر کر کے انہیں تین چار گلا مکے بیا کر روکنی نہ ہی جی دلوں نہ آم ہوگا جی بندے کا دل ہی آم نہیں لیکن مکے جانا وہی گل بن جائے مکے بیا کر روکتی نہ ہی جی دلوں نہ آم ہوگا یہ گنگا بیا کر روکتی نہ ہی پامے سو کو بوتے لائیے گیا بیا کر روکتی نہ ہی جاڑ اس گیر سے پنڈ بھریا جائے گیا گیا گل مکتی نہ ہی پامے کتنے پنڈ بھرائیے بلے شاہ گل تھی مکتی جب میں خریدا اپنی خوب کا چھت اپنی میں پوچھا لے تو کہہ رہے میں تیر کی جنانی تھا گرو گرنتھ صاحب کا پاٹ کر لے بول دیکھو ابھی تھان کی گل کرنے مسجد گرودوارا ہے ایک مندر ہے ایک چرچ ہے پر کبھی سارے کی بنتر دھیان نہ دے گردوارے کا گنبد اچا کرو مسیح کا مینار اچھی دیکھنے وہ اچا کیوں ہے مندر اوپروں کیوں بری بنی ہے تھلو چوڑا کیوں ہے تھی چرچ کو دیکھ رہے ہو وہ ڈیزائن جہا وہ عمارت کی جی ٹانگے بنا وہ کیوں پڑے کوئی کارن ہے کارن سے گنبد نہیں گردوارے سے گنبد کیوں مندر کی اسے تکھی نوک کیوں ایک سجن نے بڑی سونی گل کی تھی وہ کہتا دھرم کے جن بھی استھان نے وہ ایک گل بندے آن والے کو کہہ رہے ہیں چیتے رکھیں گنبد مینار زمین تو اوپر اترے ہیں جس تھان سے تو متھا ٹیکنا ہے زمین کا جوڑتا ہوا کہ اپنی سرخ دگر نہ رہے دھرم استھان تو کوئی سکھی دھرتی سے بڑی رات کو اچا ہو سکتی جا رہا ہے انہیں پھر کرنا ویاجا کی مجھے بھائی صاحب کی رچنا یاد آئی جو کہ اچا اس زمین تو پیارے تین کھمب رب نے لائے بھائی بھی سنگھ کہ تین رب نے کھمب لائے نے تو اوپر اٹھ کیوں دھرتی سے ریٹی جا رہے ہیں پر یہ گل سچی ہے کہ جا اٹھے گا وہ ٹھوکر بھی پی سکتی جنہ بندہ اچا اٹھے گا اتنا وروت زیادہ ہوگا یہ بالکل سچی ہے تن گرو نانک صاحب نے تو ایک بچی کیا کہہ لگے میرے کوئی دنیا کی بندہ ایسا دکھاؤ جی سے کنٹرول سی نہ ہو تو کوئی نہ ہی میں دکھا لو صرف پالا نہیں کوئی دکھاؤ کہ جس کے نام سے لوگ چرچا کا وواد نہ کرتے ہو کہہ لگے دنیا کا سبھاؤ اچا ہو سارے تین خمب رب نے لائے وہ کیوں ہلے گولیاں کرنی جو اٹھ ازمانی جائے اچھی نظر ہمت اچھی دائیا اچھا رکھی دائیا کرتے منزل تیری منزل اچھی ہوتے رکھی لوگ بہت کچھ کہیں گے اچھی نظر سے ہمت اچھی دائیا اچھا رکھی ارشی دان جلے کو پلے سو تو گیا تیرے کو لمبی تانک ہے تو پرماتما کی انت ہے اوپر کچھ پر ہاں جی کسی تلک میں نراج نہ ہو گرتے ہیں شاہ اسوار کی میدان میں جنگ میں وہ تیسرا کیا کرے گا جو گرجنوں کے بعد جائے تیسرا کیوں بچے جنہیں کسی گھوڑے سے چھال مار کے بہنے سکن کی گجائش ہو دیے کہ جا جی ماں کی گول چ نکل کے رکھنا بھی نہیں سیکھا وہ کتنے دیکھنا دیکھو نے بڑی سنی گل کی میں جی بےنتی کر لگا کتنے کرم کار بنتا اچھی اسی دھرم کا بول والا تک ہے تو جی میڈیا دیکھو کوئی سی ایم ٹی وی چینل آن کرو کوئی ہندو بھی امتحان کرا رہے کوئی مسلمان بھی کر رہے پورے پورے سینکڑے چلن دھرم کے نام سے چل رہے ہیں تو میں کل کے پرسوں صبح بےنتی کی کسی بندے نے بہت وکاس کیا پر اتنا وکاس کرنے کے باوجود اندر کا وکاس ہوا وکاس کرتے کھیڑا اندر کھیڑا نہیں گیا باہر کی ترقی ہے پر اندر کو چاہتا ہے کہ باہر میں جلدی جلدی نکل گیا اندر کی کہانی باہر کی جانکاری نہ بننی اندر کا سب کا پیار خود ہی کرنا پڑے سہ سچے پاتشاہ نے کرپا کی بانی کبھی بھی سہ کے بچن
न तार किसी के कर्म कांड पवित्र उदास कितने बड़े कर्म कांड हुए। अभी सारे निकल कुछ तीर्थम से जा रहे हैं, कुछ सूक्ष्म रंग जाते हैं, कुछ धर्म के चिन्ह पाई बैठे हैं। कोई बंदा दूजे के धर्म खंडन जोर करी जाते तेरे कर्म माड़े ते एक सच्ची एक धर्म के कर्म दूजे के नाल मिलते हैं। असं कहने की एक रक्त में साडा धर्म साड़ी रहत है ते हिंदुइज्म कहता है मुंडन कराना साड़ी रहत। इस असं कहने पुठा खाना नहीं ते दूजे का धर्म कह रहे हैं कि मैं हराम और भी खाना। जे तुसी बाहर के धर्मां के कर्म देखोगे तो एक धर्म के कर्म दूजे के विपरीत ने बाहर के कर्म। पर जे अंदरूनी धर्म की गल करांगे अंदर वाले धर्म की गल करांगे तो क्षमा करो अंदर वाला धर्म सिर्फ इको ले बाकी सारे संप्रदाव। मैं तां बेनती कीती मैं खुल के अर्ज करनी चाहना धर्म रिलीजन मतलब ये तीन शब्द असि वर्तने को जरा धर्म शब्द है ये संस्कृत चो है, मध्य शब्द अरबी भी चो है, रिलीजन तुम अंग्रेजी भी चो पढ़ती। पर इन्हों तीन शब्दों के अर्थ बड़े गए, इन्हों के अर्थ संप्रदायिक नहीं। मैं दस के तू वक्त धर्म शब्द बनिया संस्कृत की तरीका तू यहाँ अर्थ अंदर धारण करना। धर्म के अर्थ दो ने, एक धर्म का कोई फर्ज, दूजा धर्म का अर्थ धारण करना ग्रहण करना। ये तो शब्द बने धार्मिक, धार्मिक का अर्थ है जिस बंदे ने जिंदगी ग्रहण कर लिया। धार्मिक का अर्थ विखावा नहीं, मान लो बारह बंदे का भेद है जिन्हें वो पाया किसी ने अपनी सुनत की है कृपाण पाई अभी कहते हैं बंदा बड़ा धार्मिक है। धार्मिक का अर्थ केवल बाहर के लिबास का नाम नहीं, धार्मिक का अर्थ बंदे के अंदर भी कि कुछ ग्रहण किया, धार्मिक अर्थ जिन्हें ग्रहण कर लिया। दूसरी बेनती शब्द है मजहब, तो मजहब शब्द जोर धार्मिक चो निकल गया, यदि रूप जोर है। यह अर्थ हूं कि सुनहरी रंग की भा क्यों कह रहे जिसमें सूरज चढ़ है तो सुनहरी किरणा उनकी धरती से पड़िया ने वो प्रकाश जिसे सुनहरी रंग भाजद मजहब का अर्थ यह है कि जरा रब के सुनहरी रूहानियत से चानन थले तुरैया जाए। मजहब का कट्टरता है और लीज शब्द है ये तुम सारे पढ़ दो क्योंकि अंग्रेजी तक तुम सबू आई मैं तक थोड़ा जहा जानना ये रिलीजो धातू चो निकले ये दर्द टू री यूनाइट रिलीजन दर्द टू री यूनाइट टुटे हुए दोबारा जोड़ देना एक धर्म नहीं थे क्यों जाएगा। जे मान लो धर्म नहीं किया जे बंदे से रूहानियत चानन लगी जे आप ही टुटा बैठा नहीं किसी होर को पीओ। मैं बेनती करा कि गुरु ग्रंथ साहब की बाणी जितने भी बखावे के कर्मकांड ने उन्होंने सरकार भी किया। देखो आप कुछ अभी लै लेते कबीर साहब की रचना विचों कबीर साहब कहते मैं हज कर जा रहा सो रब मैं मिल गया सामू ना बड़े जंग भी ढक मिल गया कह लगे मैं रस्ते ढक गया मेरे ना रब लड़ गया। देखो ना तरीका कहने मैं चिंता किया कि या करना या रब मैं तेन मिलना आया वो कह लगे तेन किने कहता है क्या कहना मैं तो इसी दूरों चल के है तेन प्यार करता है कह लगा चला जा पिछा लोग सारे तुर पे तो तू भी भेट चाल की तरह तुर पे चल कर बह के बंदी करा कर तेरा अंदर जीता पा बन जाए। फिर कुछ लोग कबीर हज साबरा को जाए था आगे मिले आप खुदाए रब ही मिल गया रस्ते च टकर गया उन्हें सिरे लगन नहीं दिता आगे मिले आप खुदाए सारी कुछ चुन डर पर किन पुर पाई गाय हूं कई ने गाय का अर्थ किया गां की बड़ी वे रब लड़दिया कह लगा तेनू किने कहा कि मेरे नाम से गां की कुर्बानी दे मैं तेन मिल पाऊंगा फ्री पोटिए वाले टीके अर्थ किए गाय रखते था कहने मैं दस तेनू किने कह दिता मेरी इच्छा है उन्हें क्या महाराज शेर क्या दे सारे मुसलमान तुरे जा रहे हैं ते अगो फिर तेन रब बोल रहा कहता शेख कबूरी महाराज क्या हज का पैदा है। जे उन्हें अंदर सबर नहीं जो उन्हें अंदर संतोख नहीं उसका धार्मिक जीवन नहीं शेख कबूरी महाराज क्या हज का पै जाए जाति दिल साफ नहीं तो कहां सुधार साबर का अर्थ सफाई
جس بندے نے دل کی چپائی نہیں وہ خدا دیتے کام کر کبھی اللہ کی کربندگی تو بندگی کر والا کام جا کر اللہ کی کربندگی جس کے درد دکھ جائے دل میں سائن پرگٹ ہے بجا بلندی نہ پیاریا رب کا تیرے اندر پرگٹ ہو جائے گا کبھی اثر ہوا دیکھو جب کھلی گل کرتے ہیں کہ کبھی من نربل رہا انہوں نے کہا بندہ لوگ اشنان کرتے میرے اندر گنگا بن ادھر صحیح ہونا کبھی من نربل پایا جیسا گنگا نہیں پاچھا رب فرق رہا چاہے کبھی کبھی اگے میں رب کو آواز مارتا تھا رام تم کہاں ہو ہوں رام آواز مار کے کہتا کبھی تم کہاں کیونکہ وقت بنتی ہے کبھی تم کرتا تم ہوا مجھ میں رہا نہ ہوں جب آپ پر کا مل گیا جب دیکھوں تب تم اگے پھر انہوں نے پوچھا بھی شریف کا ہوئی اگے وہ پھر دو کے کبھی جان کو کھوجتے پانچوں سوئی اور سوئی پھر کیسوں پایا جان کو کہتا ہو جنہوں بڑھنا پہنا ہے وہ تم ہیں نہ بجلی کا ستگ نے کرم کالے اور اس اشتدی نے پوری نہیں کی میں صرف ایسے روپیہ میں من کامنا تین جی بچوں چل کر وقت آئے من کی میل نہ اتر ہے ایک بے لکھ جتن کرائے لکھ جتن کرے ہوں دھرم کے دل ساری گرو گرنتھ صاحب میں دعویٰ نہیں کر رہا سارے گرو گرنتھ صاحب بعد سے دھرم کے دن کسی سنسکرتی دیتی گی کتنے درج پر آپ کی گھر کے دل میں جو کہ شاید آپ باہر کے چنہ تو آتی ہیں ابھی تک جو پنچ کی مریادا ہے اس مریادا کے سیکھ چکانے ہیں کہ گرو کی ارداس ہے کہ انتلے دم تک میرے مالک تیرے پتی تیری باہی پرتی سارا عقیدہ ملے میں بےنتی کر رہا جی گرو نے چنہ کی انٹرپریشن کی ویاخا کی سچ یہ میں ہندوئزم سے بہت گرم پڑے میں بخش لیا جائے صرف نالج لی میں کتنے نہیں پڑھا کہ بیشو پان کی ویاخیا جو گرو نانک نے کی ہوگی چاہے ہندوئزم سے گرم نہیں کی ہوگی جو گرو نے مسیح کی ارتھ کی کسی اور نہیں کیتے ہوں جوگیاں کے سامنے پڑھو انہوں نے جہے بان کے چن دیتے جہی ویاخیا گرو نانک نے کی سچ یہ وہ ویاخیا کتنے پورے سنسار دھرم گرنتھ بولو جنہ کی ویاخیا کرے ہوں جنجو ہے ابھی کہیں جب جنجو پایا جاتا وہ سوج بنتا ہے سوج کا ہوتا ہے جب دوجا جنم ہو لگتا ہے جی امر سکتے کہتے ہیں کہ سمپور کا جنم ہے گورنم کا کیا جائے گا کہ امرت چکن والے ہر دیکھ ضروری ہے امرت کی دال لو سب گرو گرو گوبند سنگھ کے چرن سب سے لگے پر جو گرو نے دیتے ہیں باہر دیا سان کرپا کر کے آسان کیول دماغی نہیں اور تھوڑا جی دیکھیے ارتھ کی بات پڑھ گئی تم سب کو پتا جو میں بولنا ہے سچ یہ ابھی بھی کتا کرتے ہیں جس دن پور بولتا ہے صرف ایسی کو گل سے زور دے جانے مہاراج نے جب نہیں پایا مہاراج نے نہیں پایا تو میں کہنا پڑھو جی پہلا چار دن گئے وہ بھی بیا کیا وستار کرو گرو نے آتما کا جنو دتا جا بامن کی گول نہیں دیکھی اس سے دیکھو جب باہر کے دن کی گل چلی ابھی دیکھنے ہیں کہ مہاراج کتنے کہ دھاگا پایا جن کا مطلب کی ہے کہ تین یاد رہے ہیں تو بھولنا چاہیے جب ابھی آپ کتار پانے ہیں کرا سجے نہ کی کیوں پایا ہے اس کڑے کا تل پانی سے گریا گرا کڑا پا رہا ہے جس تل کے دن ہو جو سب لوگ یہ میں نہ سمجھو کہ میں ایک کا کھنڈن کر رہا ہوں کہ اپنے بڑھاوا دیں کن کے کوئی ارتھ ہوں جب کن کے ارتھ گواس جانے سچے لوگ لوگ باہر کے چنہ اسے ترک کرنا پڑے گرو گرنتھ صاحب نے کیا ہندو کہہ کر ہندو پاو سوت جڑے پڑھ کر پا رہے ہندو دے کر براہمن ہندو آیا انہیں منتر پڑھ کے جنو پا دیتا تو مہاراج جنو سوت پائے کرے برے آئی باہر جنو پایا تو اندر کا تیرا گیتا اونچا سویرے کرنا جنو پا کے باہر جانا ہے کہ میں کریا سوچ کرنے چلنا کہ میرا جنو پیدا نہ ہو جائے مارے کہنے ہندو کہہ کر ہندو آ رہا سوچ جنو پڑھ کر پا رہا سوت پائے کرے برے آئی نہ
پانچ نہ ہوا کہ اس کے پاس کے دھرنا کرم کر پیتا پر اندر کی محلتا گئی سب کچھ سوا پیدا کیتا کہ جنوں کے گل کی وہ کہ جتن کا تم دھرنا پایا تیرے دن چاہیے کہ تیری زندگی پڑ گئی سب تو پہلی گل تیرے کے دھرنا اپنی اندریاں اتنے کسی بات دیکھو جو گردیو نے سارے بڑھ رہے آتا کی بات تیریا اندریاں دھاگے تو رہتے ہیں دوسری گل ناری جنوں تو اپوتر ماننا انہوں تک دھاگا پائی کیونکہ استری کو کوئی حق نہیں کہ اسے جنو پا سکے ہندوئزم اور جنو نہیں پا سکے وہ اپوتر مانتے سب کو ایک آواز اٹھائی کہنے لگے تم میں میرے ہاتھ کھول کے کرا کہ جس رس من ہے جنہیں پان دتا پوتر کہیں کہنا تو کسی کا پوتر بن تک نہ اندری تک نہ داری پڑکے تھوک پوائن داری تک نہ پیری تک نہ ہتھی تک نہ دیرا تک نہ اکی بے تکاں آستے بتائے بچتا بے ابرا کرتے میں پہن کرے پیا کد کاگل گھر پہ رہا ہوں دیکھو دوستا یہ بجان من اندر نہ ہو سجان تھوڑی جی میرے سے ارتھ کر دیا کیونکہ سمے سے آپ اندر گئے سب کو کہ دھاگا پایا تے ہاتھ سے سب پڑایا مال تو کے کھانے پہنے دھاگے نال بن دو میں پر پہن تیرے برے رستے سے ترتے ہیں پیروں میں دھاگا پائے روکتا نہیں تیرا تر تو کنا نہ ملیا سننا کنا سے بھاگا کیوں

नमो सर्वकर्ता नमो सर्वहर्ता नमो योग योगे नमो पौत्र नमो सर्वदयाले नमो सर्वकाले।